0: سامعین، ابھی آپ نے سماعت کیا پیام شب، جسے پیش کر رہے تھے ندیم اختر زیدی، اور بات ہو رہی تھی ناامیدی کی یا پھر بے وفائی کی. یقیناً صبر کرنے بہت بڑی مادے دل گردے کی بات ہے، اور جسے صبر آ جائے تو پھر زندگی کے مسائل یوں ہی حل ہو جاتے ہیں. اچھا سامعین، میں نہرنگ بزم کے اختتام سے قبل آپ کو بتا دوں کہ کل ٹھیک 9:30 بجے یعنی کہ شب 9:30 بجے اردو پروگرام نہرنگ کی بزم کا آغاز ہوگا، اور آپ کل سماعت کریں گے حرف تابندہ، تحریر نور افشاں کی ہوگی. بیداری کائنات سلسلے کے تحت تقریر آپ سماعت کریں گے بعنوان زمین اور کائنات، پیشکش ہوگی محمد منور الدین کی. گیت سریلے گاتے جا شامل بزم رہے گا، اور بزم کے آخر میں آپ سماعت کریں گے پیام شب. تو سامعین، یہ تھی ہماری کل نشر کی جانے والی پروگرام کی تفصیل. اسٹوڈی گھڑی میں رات کے 11 بجنے ہی والے ہیں. اب ہم بزم کا اختتام کرتے ہیں، اجازت دیجیے، شب خیر. یہ آکاشوانی حیدرآباد ہے، چند ہی لمحوں میں ہم سماعت کریں گے دلی کیندر سے انگریزی و ہندی میں سماچار.
1: پولیس کرمیوں کو ویرتا پرسکار پردان کیے. اس اوسر پر اپراشٹرپتی سی پی رادھا کرشنن، پردھان منتری نریندر مودی، رکشا منتری راجناتھ سنگھ اور انیہ کیندریہ منتری تتھا سشستر بلوں کے ورشٹھ ادھیکاری اپستھت تھے. پشچم بنگال میں آیوشمان بھارت پردھان منتری جن آروگیہ یوجنا لاگو کرنے والے دیش کے 36 راجیوں اور کیندر شاسیت پردیشوں میں شامل ہو گیا ہے. یہ یوجنا پاتر لابھارتھیوں کو اسپتال میں بھرتی ہونے کے لیے پرتی پریوار پرتی ورش 5 لاکھ روپے تک کا سواستھ بیمہ پردان کرتی ہے. راشٹریہ سواستھ پرادھیکرن اور پشچم بنگال سرکار نے آج نئی دلی میں ایک سمجھوتا گیاپن پر ہستاکشر کیے. اس اوسر پر سواستھ منتری جے پی نڈا نے کہا کہ آیوشمان بھارت وشو کی سب سے بڑی سواستھ بیمہ یوجنا ہے. केंद्रीय वित्त मंत्री निर्मला सीतारामन ने आज नई दिल्ली में पश्चिम बंगाल के मुख्यमंत्री शुभेंदु अधिकारी से मुलाकात की. बैठक में पश्चिम बंगाल के विकास को गति देने, विभिन्न क्षेत्रों में ऋण उपलब्धता बढ़ाने और केंद्र सरकार की योजनाओं के प्रभावी क्रियान्वयन पर चर्चा हुई. वित्त मंत्री ने कहा कि राज्य सरकार के सहयोग से प्रधानमंत्री मुद्रा योजना, जनधन योजना, जीवन ज्योति बीमा योजना और पीएम स्वनिधि जैसी प्रमुख योजनाओं का व्यापक अभियान चलाया जाएगा ताकि सभी पात्र लाभार्थियों तक इनका लाभ पहुंच सके. इंडिया ब्लॉक की बैठक आज नई दिल्ली में हुई. बैठक में कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, राहुल गांधी, समाजवादी पार्टी अध्यक्ष अखिलेश यादव, तृणमूल कांग्रेस अध्यक्ष ममता बनर्जी, नेशनल कॉन्फ्रेंस के उमर अब्दुल्ला और राष्ट्रवादी कांग्रेस पार्टी शरद पवार की सुप्रिया सूले शामिल थीं. वहीं आम आदमी पार्टी और डीएमके पार्टी सहित कई दलों ने बैठक से दूरी बनाए रखी. श्री मल्लिकार्जुन खड़गे ने बताया कि 25